0: It's 8 o'clock.
1: It's now time for Namaste Nepal, featuring Nepalese music, news and language on Plains Media.
2: Namaste Nepal.
3: नमस्कार प्रिन्स मिडियाको 96.9 FM मार्फत हजुरहरूसँग जोडिनको लागि आइसकेको छु म पुरु थिम्सिना नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी क्यान्टरबरीको साप्ताहिक रेडियो कार्यक्रम नमस्ते नेपाल मार्फत हजुरहरूसँग हामी समसामयिक खबर जानकारीहरू कुराकानी अनि मिठा मिठा गीत सङ्गीतहरू लिएर आउने गर्दछौँ श्रोता प्लेन्स मिडियाको 96.9 FM मार्फत यहाँहरू कार्यक्रम नमस्ते नेपालसँग सोमबार बेलुका 8 बजे प्रत्यक्ष रूपमा जोडिन सक्नुहुनेछ यति लामो समयदेखि हजुरहरूले दिनुभएको साथ सहयोगको लागि धन्यवाद दिँदै आजको कार्यक्रम सुरु गर्ने अनुमति चाहन्छु
4: आफूभित्रै पो हुन्छ अरे नि गीतहरूको घर गाएर म त जोड जोडले खोलालाई सुनाउनेछु छाडिराख्छु ल यतै जे जति छन् बारी म त अब नयाँ हुन्छु उडे है म त सरार आकाशैभरि साथी चाहिँ हुन्छ मेरो गाजले सुनचरी

गजले सुनचरी भर्खरै हामीहरूले सुनेको गीत चाहिँ सुजन थापा गाईको भर्खरै रिलिज भएको गीत हो। फेरि पनि स्वागत

0: कार्यक्रम नमस्ते नेपालमा म तपाईँहरूलाई चाहिँ नेपाली गीत सङ्गीत सुनाउँछु, न्युजिल्यान्डको बारेमा अपडेट दिन्छु, अनि यो वर्षौँदेखि चल्दै आएको रेडियो कार्यक्रममा चाहिँ तपाईँहरूलाई साथ दिन्छु यो आधा घन्टा हरेक 8 बजे, हरेक सोमबार बेलुकी 8 बजे होइन त। अब अलिकति यो सुजन चापागाईको गीत सुनिसकेपछि थोरै कन्टेक्स्ट पनि जोडौँ। जुलाई 25 चाहिँ सुजन चापागाई आउँदैछन् क्राइसिसमा र सेलिब्रेसन सेन्टरमा चाहिँ कन्सर्ट, सुजन चापागाई एन्ड इन्फिनिटी ब्यान्डको चाहिँ कन्सर्ट तय गरिएको छ र त्यसको लागि चाहिँ टिकटहरू अनलाइनमा पनि रिलिज भएको छ, सबै कुराहरू छँदैछन्। तर एउटा सानो जानकारी के पनि छ भने यो साउथ आइल्यान्ड भरि चाहिँ एउटा टुर अर्गनाइज गर्नुभएको छ अर्गनाइजर कमिटीले चाहिँ, जसमा चाहिँ अब घरमै आएर टिकट दिने होइन, अनि त्यसरी चाहिँ तपाईँहरूलाई भेटेरै फिजिकल टिकटै दिने भन्ने चाहिँ त्यो एउटा कार्यक्रम गर्नुभएको छ अर्गनाइजेसन टिमबाट। र त्यसको लागि चाहिँ तपाईँहरूले चाहिँ तयारी बस्नुपर्ने हुन्छ। 27 जुनमा चाहिँ क्राइस्टचर्चदेखि इन्भर कारगिलसम्म टुर हुनेछ, अनि त्यसै गरी 28 जुनमा चाहिँ इन्भर कारगिलबाट उता घुमेर चाहिँ फेरि क्राइस्टचर्च फर्किने कार्यक्रम छ। अनि त्यस पछाडि चाहिँ त्यसै गरी चाहिँ नेल्सन चाहिँ जुलाई 11 त्यस्तो टुर छ, र टिमहरूले चाहिँ त्यसरी आएर तपाईँहरूलाई भेटेर फिजिकल टिकट दिनुहुन्छ र अर्गनाइजर टिमलाई चाहिँ तपाईँहरूले चाहिँ कन्ट्याक्ट गर्नुहोला त्यसको लागि।
1: तपाईँहरू सुन्दै हुनुहुन्छ नमस्ते नेपाल,
0: र अहिले गीत सङ्गीतकै माहौल छ न्युजिल्यान्डमा होइन। अब सुजन चापागाईको कन्सर्ट क्राइस्टचर्चमा मात्र होइन अकल्यान्डमा पनि हुँदैछ, र जुलाई 20 हुँदैछ अकल्यान्डमा चाहिँ, र त्यसको पनि टिकटहरू एभाइलेबल हुन थालिसकेको छ। दसैँ फेस्ट भनेर क्राइस्टचर्चमा अर्को टुर अर्गनाइज भएको छ, 3 कलाकार एकदमै चल्नुभएको कलाकार अस्मिता अधिकारी, महेश काफले र शिव परियार 3 आउँदै हुनुहुन्छ। दसैँको टाइममा आउनुहुन्छ, डेटहरू चाहिँ आइसकेको छैन तर आउनुहुन्छ, पक्कै पनि अरू सिटीमा पनि आउनुहुन्छ भन्ने चाहिँ मैले बुझेको छु, तर अहिलेसम्म चाहिँ क्राइस्टचर्चको चाहिँ कन्फर्म भइसकेको छ। अनि अर्को कन्सर्ट गीत सङ्गीतकै माहौलमा चाहिँ तिज विशेष कार्यक्रमहरू पनि छन्। तिज विशेष कार्यक्रममा पनि समीक्षा अधिकारी र खेम सेन्चुरीको चाहिँ प्रस्तुति रहने गरी 2 सिटीमा क्राइस्टचर्च, अकल्यान्ड अनि वेलिङटन 3 सिटीमा चाहिँ उहाँहरू पनि आउँदै हुनुहुन्छ। तिजको आसपासमा डिफ्रेन्ट डेट्सहरू छन्, त्यो पनि एउटा जानकारी मैले राख्न चाहे।
2: नमस्ते नेपाल, नमस्ते नेपाल।
0: र गीत सङ्गीत कन्सर्टकै कुरा गर्नुपर्दाखेरि सबैभन्दा सुरुमै आइहाल्ने कार्यक्रम चाहिँ 5 रहेको छ, त्यो चाहिँ अकल्यान्डमा छ, र अकल्यान्डमा चाहिँ द ट्युनिङ फोर्क भन्ने भेन्युमा चाहिँ 30 एनिभर्सरी मनाउने गरी चाहिँ मुक्ति एन्ड रिभाइबल ब्यान्ड चाहिँ आउँदै हुनुहुन्छ। र मुक्ति एन्ड रिभाइबल ब्यान्ड चाहिँ जस यो 30 स्पेसल टुरमा चाहिँ अकल्यान्डमा आउँदै हुनुहुन्छ। यो चाहिँ एकदमै अब पुरानो ब्यान्डहरू मैले भन्ने म अगाडि पनि भन्ने गरेको थिएँ, 90sको चाहिँ एउटा 80s 90sको त्यो एउटा ब्यान्डको मोमेन्टहरू त्यो सबै हाइपहरू अहिले चाहिँ हामी यहाँ न्युजिल्यान्डवासीहरूले चाहिँ त्यो पाइरहेछौँ होइन, अनि त्यो सबै कुराहरू देख्दाखेरि चाहिँ रमाइलो, एकदमै रमाइलो फिल हुन्छ मलाई चाहिँ व्यक्तिगत रूपमा। तपाईँहरूलाई कस्तो लाग्छ त्यो कुरा?
1: तपाईँहरू सुन्दै हुनुहुन्छ नमस्ते नेपाल,
0: र नमस्ते नेपालमा चाहिँ अब केही गीतमै अगाडि बढ्न चाहन्छु म, र गीत म तपाईँहरूलाई सुनाइसकेपछि फेरि बाँकी

नमस्ते। नेपालमा भर्खरै सुन्नुभयो तिमी आउनु टाढा भए पनि भन्ने यो गीत अस्मिता अधिकारीको, र मैले तपाईँहरूलाई भन्दै आएको छु अस्मिता अधिकारी पनि आउँदै हुनुहुन्छ भनेर। र यो कन्सर्टहरूकै कुरामा नि, जस्तै म यस पछाडि बजाउने गीत चाहिँ मुक्ति एन्ड रिभाइभलको बजाउँदैछु होइन, तर जस त्योभन्दा अगाडि एउटा अलिकति धेरै कुरा नगरिने धेरै चर्चामा नल्याइने विषयमा कुरा गरौँ। यो जुन महिना अहिले चर्चाको विषयमा चाहिँ कुरा गरौँ होइन। अब यो जुन यो अहिले चाहिँ यो जुन महिना जुनको महिना अहिले जुन छ त्यसमा चाहिँ विशेष गरी मेन्टल हेल्थ मेन्स मेन्टल हेल्थको लागि होइन, छोरा मान्छेहरूको चाहिँ मानसिक स्वास्थ्यको लागि चाहिँ जुन महिनालाई विशेष रूपमा चाहिँ मनाइन्छ विश्वभरि। अनि विशेष सम्बन्ध चाहिँ के छ भन्दाखेरि मेन्टल हेल्थ अवेरनेसको रूपमा चाहिँ मनाइन्छ। अनि मौन सङ्कट भन्ने चाहिँ एउटा हुन्छ नि त, जस्तै समाजमा पुरुषहरू आफ्नो भावनाहरू लुकाएर बस्छन् अनि त्यो त्यही भएर यो एउटा जुन महिनालाई चाहिँ उनीहरूको मानसिक स्वास्थ्यमा देखा पर्ने समस्याहरूको बारेमा खुलेर कुरा गर्नलाई चाहिँ एउटा अवसर जस्तो पनि हो। अनि अब स्टिग्मा र सोसल एक्सपेक्टेसन हुन्छ नि त होइन, पुरुष रुनु हुँदैन या भनौँ कमजोर हुनु हुँदैन भन्ने खालको त्यो एउटा सोसाइटीको प्रेसरले गर्दाखेरि चाहिँ पुरुषहरू धेरै चाहिँ डिप्रेसन एङ्जाइटीमा भएको कुराहरू पनि छ होइन, त्यो लुकाउँदाखेरि होइन त्यसलाई तोड्नु पनि एउटा इम्पोर्टेन्ट कुरा हो भनेर पनि यो जुन महिनालाई चाहिँ मेन्स मेन्टल हेल्थ कलर ग्रुपमा चाहिँ विशेष गरी मनाइन्छ। अनि अर्को एउटा खतरनाक अन्तर होइन छ त्यसको चाहिँ के भन्दाखेरि, डाटा नै हेर्दाखेरि पनि महिलाभन्दा पुरुषहरूमा चाहिँ मेन्टल हेल्थ सपोर्ट या थेरापी लिन धेरै हिचकिचाएको चाहिँ पाइएको छ। त्यसको बदलामा चाहिँ सुसाइड रेटहरू चाहिँ पुरुषमा धेरै नै हाई भएको चाहिँ पाइएको छ।

0: होइन, त्यही भएर चाहिँ यो मेन्टल हेल्थ अवेरनेस जुन छ पुरुषहरूमा त्यो कुरालाई चाहिँ हामीले चाहिँ हेलचेक्राई गर्नु हुँदैन भन्ने चाहिँ मलाई लागेर आजको कार्यक्रममा मैले यसलाई अगाडि ल्याएँ। र त्यही सम्बन्धी अर्को एउटा कुराहरू चाहिँ के भन्दाखेरि, पुरुषहरूमा चाहिँ डिप्रेसन हुँदा सिधा रुने या दुःख देखाउने भन्दा पनि उनीहरूले चाहिँ रिस देखाउने अनि चिडचिडापन हुने होइन, अनि त्यस पछाडि काममा धेरै डुब्ने होइन, बरु एकदम काममा बिजी हुने जस्तो व्यवहारहरू देखाउन सक्छन्। त्यसले गर्दाखेरि अब त्यो कुराहरू पनि तपाईँहरू यदि पुरुषसँग सङ्गत गर्नुहुन्छ, साथी पुरुषै हुनुहुन्छ र पुरुषसँग सङ्गत गर्नुहोस् या भनौँ महिला हुनुहुन्छ, सपोर्ट हुनुहुन्छ परिवारमा चाहिँ, तपाईँको परिवारमा पुरुषहरू छन् भने चाहिँ यो खालको सिम्टम्सहरू चाहिँ तपाईँहरूले याद गर्नुपर्ने चाहिँ हुन्छ होइन। अनि अर्को एउटा मुख्य सन्देश चाहिँ के भन्दाखेरि, यो जुन महिनाले चाहिँ मद्दत माग्नु एउटा कमजोरी होइन है, होइन मेन भन्दैमा या पुरुष भन्दैमा चाहिँ मद्दत माग्नै हुँदैन, आफ्नो दुःखहरू देखाउनै हुँदैन, लुकाउनै पर्छ भन्ने होइन, एउटा चाहिँ साहस गरेर चाहिँ आफू मजाले खुल्नुपर्छ भन्ने कुरा पनि सन्देश दिन्छ। त्यही भएर तपाईँहरूको साथी बुवा भाइ होइन जति पनि छोरा मान्छे हुनुहुन्छ उहाँहरूलाई चाहिँ तपाईँहरूले चाहिँ आफ्नो मेन्टल हेल्थ कस्तो छ, मेन्टल हेल्थ कस्तो छ भनेर डाइरेक्ट सोध्ने भन्दा पनि के छ खबर, अलिकति चाहिँ त्यस्तो खालको लक्षणहरू देख्नुभयो या भनौँ त्यो सँगै थाहा पाइहाल्छ नि होइन, चेक गर्न नबिर्सिनु होला। र यो जुन महिनामा चाहिँ जुन मेन्स मेन्टल हेल्थको लागि चाहिँ मनाइँदैछ त्यसको लागि मेरो पनि पूर्ण समर्थन भन्दै म चाहिँ कार्यक्रममा चाहिँ अगाडि बढ्न चाहन्छु।
1: नमस्ते नेपाल, नमस्ते नेपाल।
0: अब मैले अघि भने जस्तै अब मेरो रेडियोको चाहिँ अर्को गीत बजाउने बेला भएको छ र त्यो गीत मैले भनिहालेँ डल्ली रेशम मुक्ति एन्ड रिभाइभलको एकदमै चलेको गीत।

नमस्ते नेपाल रेडियो कार्यक्रमको आजको एपिसोड सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। फेरि अर्को हप्ता सोमबार बेलुका 8 बजे पनि म तपाईँहरूसँग प्रत्यक्ष जोडिन आउने नै छु। यदि यो एपिसोड फेरि सुन्न चाहनुहुन्छ भने एनएनजेडएफएससीको वेबसाइट र फेसबुक ग्रुपहरूमा प्रसारण भइसकेका पोडकास्टका लिङ्कहरू भेट्न सक्नुहुनेछ। अर्को हप्तासम्मको लागि म बिदा चाहन्छु, हजुरहरूकै होस्ट पुरु तिम्सिना।